कवन गुण प्राण पद मिलो मेरी माई रहाओ रूप हीन बुद्ध बलहीनी मोए परदेसन दूर ते आई नाहिन दर्बन जो बन माती मोए नाद की करो समाई खोजत खोजत पई बैरागन प्राप्त दर्शन कौ फिर तुसाई दीन दयाल कृपाल प्रभु नानक सा संग मेरे जल बुझाई गौड़ी महला पंजवा प्रभ मिलबे को प्रीत मन लागी पाए लगो मुए करो बेनती को संत मिले बड़ भागी रखाओ मन अर्पो तन राखो आगे मन की मत मुए सगल त्यागी जो प्रभ की हर कथा सुनावे अन दिन फिरो पिछे वैरागी पूर्व कर्म अंकुर जा प्रगटे भेट्यो पुरख रसक बैरागी मिट्यो अंधेर मिलत हर नानक जन्म जन्म की सोई जागी गौड़ी महला पंजवा निकसरे पंखी सिमर हर पांख मिल साधु शरण गौ पूर्ण राम रतन हीरे संग राख रखाओ प्राम की कोई जनारज पंकज आद तीखेण मोह की बात ताटन हार जत गुरु गोविंद चरण कमल ताके करो निवास हर कृपा गोविंद प्राप्रीतम दीना ना सुनो अरदास कर गलो नानक के स्वामी जियो पिंड सब तुम रीरास गौड़ी महला पंजवा हर पेखन को सिमरत मन मेरा आस प्यासी चितवो दिन रहनी है कोई संत मिला वे नेरा रहाओ सेवा करो दा दासन की अनक पांत करो निहोरा तुला तार तोले सो सगले बिन घर दर्स सबो ही थोरा संत प्रसाद गाये गुण सागर जन्म जन्म को जात बहोरा आंध सूख पेड़ हर नानक जन्म कृतार्थ सबल सवेरा राग गौड़ी पूर्वी महला पंजवा एक ओ अंकार सदगुर प्रसाद किन बद मिले गुसाई मेरे राम राय कोई ऐसा संत सह सुखदाता मुई मार्ग दे बताई रखाओ अंतर अलख न जाई लखिया तिज पड़दा हो मैं पाई माया मुए सब जग सोया तो परम कहो क्यों जाई एका संगत एक गृह बसते मिल बात न करते पाई एक बदन बज दुहेले ओ बसते अगो त्रिठाई जिसका गृह दिन दी आताला कुंजी गुर सो पाई आन क्यों पाप करे ही नहीं पावे बिन सदगुर शरणाई जिनके बंधन काटे सदगुर तिन सा संग तिलवलाई पंज ना मिल मंगल गाया हर नानक भेद ना पाई मेरे राम राय इन बिद मिले गुसाई सहज पया प्रमुखिन में नाठा मिले ज्योति जो समाई रहाओ दूजा गौड़ी महला पंजवा ऐसो परचो पायो करी कृपा दयाल बीठले सतगुरु मुझे बतायो रहाओ जात का देखो तात तात तुम ही मुए यो विश्वास हो आयो कह पे करो अरदास बेनती जो सुन तो है रग रायो ले सहसा बंधन गुर तोरे ता सदा सहसो पायो होना सा सोई फुन होसी तुद का दिखायो खंड ब्रह्मांड का एक कोठाना गुर पर्दा खोल दिखायो नौ निद नाम दान इकठाई तो बार कैठे जायो एक एक कनक अनक पांसा जी बहु प्रकार जायो कहो नानक परम गुर खोई है इव तत्ते तत् मिलायो गौड़ी महला पंजवा औद कटे दिन सरणारे मान गुरमिल का सवारे रहाओ करो बेनंती सुन मेरे मीता संत पहल की बेला ईहा खाड़ तलो हर लाहा आगे बसन सुहेला एव संसार विकार से मैं तरयो ब्रह्म ज्ञानी जिसे जगाए पी आए हारस अकथ कथा तन जानी जाको आए सोई विहाजो हर गुरते मने बसेरा निज कर मैल पौसु सहजे बौर न होए गो फेरा अंतर जामी पुरख बेधाते सरदा मन की पूरे नानक दास कई सुख मांगे मोको कर संतन की तूरे गौड़ी महला पंजवा राग पिता प्रा मेरे मुए निर्गुण सब गुण तेरे रहाओ पांच बिखादी एक गरीबा रखो रख नहारे खेद करे अर बो संतावे आयो शरण तुहारे कर हारो अनक बो पाती छोड़े कतहु नाही एक बासुनता की ओटा सा संग मन जाही कर कृपा संत मिले मुए तिनते तीर जपाया संती मन दियो मुए निरपो गुर का शब्द कमाया जीत ले ओए महा बिखादी सह सोहेली बाणी कहो नानक मन पया प्रगासा पाया पद निर्वाणी गौड़ी महला पंजवा ओ अवनासी राया निरपो संग तुम्हारे बसते यो डरन कहां ते आया रखाओ एक मैल तू होए अफारो एक मैल निमानो एक मैल तू आपे आपे एक मैल गरीब बानो एक मैल तू पंडित भगता एक मैल खल होता
ایک محل توں سب کچھ گراہج، ایک محل کشو نہ لیتا، تاڑ کی پتری کہاں کرے بپری، کھلاون خاں روزانے، جیسا پیک کراوے باجیگر او تیسو ہی سا جانے، آنگ کوٹری بہت پت کریا آپ ہوا رخوارا، جیسے محل راکے تیسے رہنا، کیا او کرے بچارا، جن کس کیا سو ہی جانے، جن اے سب ساجی، کہو نان اپرم پرسوامی، قیمت اپنے کاجی، گوڑی محلہ پنوا، چھوڑ چھوڑ رے بکھیا کے رسوا، ارج رہو رے باور گاور، جو کرکھے خرے آئو پسوا رگاؤ، جو جانے تو اپنے کاج، تو سانگ نہ چالے تیرے تسوا، نانگو آئو نانگ سداسی، پھر پھر ارکال گرسوا، پیک پیک رے کسمب کی لیلا، راج ماج تن ہوں لو ہسوا، چھیت ڈور دن سارینی، جی کو کاجن کی نو کشوا، کارت کارت اے ہی بردھانو، ہار اتے تن کی نسوا، جو موہ ان موہ نی بالا، اس تے کٹے نہیں روج چسوا، جگ ایسا موہ گرے دکھائیو، تو سرن پریو تے گربسوا، مار پر کو سنت بتائیو، درڑی نانک داس، بھگت گھر جسوا، گوڑی محلہ پنجواں، تجھ بن کمن ہمارا، میرے پریتم پران ادھارا رہاؤ، انتر کی بید تم ہی جانی، تم ہی سجن سہیلے، ترسو کا میں تو تے پائے، میرے ٹھاکر اگے اتولے، برن نہ ساکو تم رے رنگا، گن دان سہداتے، آمیں گوچر پرب اوناسی، پورے گرتے جاتے، پرام پو کاڑ کیے نے کیول، جبتے ہو میں ماری، جن مرن کو چوکو سیسا، سا سنگ درساری، چرن پکھار کرو گرسیوا، بار جو لکھوریا، جے پرساد او پوجل تریا، جن نانک پریسنگ مریا، گوڑی محلہ پنواں، تجھ بن کمری جاوے تو ہی، تیرو روپ سگل دیکھ موہی رگاؤ، سرگ پیال مرت پو منڈل، سرب سمانو ایک او ہی، سف کرت سگل کر جورے، سرمیا ٹھاکر تیری دو ہی، پاتت پاون، ٹھاکر نام تمرا، سگدائی نرمل سیت لو ہی، گیان تا نانک وڈے آئی، سنت ریسیوں گال گلو ہی، گوڑی محلہ پنواں، ملو پیارے جیا، پرکیا تمہارا تھیا رگاؤ، انگ جون بوجو نی پرمیا، بہر بہر دکھ پایا، تمری کرپا تے، مان خدے پائی ہے، دیو درس گھر رایا، سوئی ہوا جو سے پانا، اور نہ کن ہی کیتا، تمرے پانے پر مہم ہویا، جاگت نہ ہی سوتا، بینو سنو تم پران پر پیارے، کرپا ند دیالا، راکھ لے ہو پتا پر میرے، اناتھے کر پرد پالا، جسنو تمہیں دکھائیو درسن، سا سنگت کے پاچھے، کر کرپا تور دیو سنتن کی،

आए, नदर करे इतना सदगुरु मिले, परमत नानक पहुंच जलता रहे। आसा महला पहला पंच बदे, दुध बिन तेन पंख बिन पंखी, जल बिन उदबुज कामना ही, क्या सुल्तान सलाम विहूणा, अंधी कोठी तेरा नाम नाही, की विसर दुख बहुता लागे, दुख लागे तू विसर नाही, हरहाओ अखी अंध जीव रस नाही, कन्नी पवन ना वाजे, चरणी चले पजूता आगे, विण सेवा फल लागे, अखर देख बाग पे चोखी, सिंचित पाओ करेगी, सब ना फल लागे नाम एको, बिन कर्मा कैसे लेगी, जेते जी तेते सब तेरे, विण सेवा फल किसे नाही, दुख सुख पाना तेरा होवे, विण नावे जियो रहे नाही, मत विच मरण जीवन होर कैसा, जा जीवा ता जूत नाही, कहे नानक जीवाले जिया, जय पावे है राख तुही, आसा महला पहला, काया ब्रह्मा मन है तोती, ज्ञान जिनेऊ ध्यान कुसपाती, हर नामा जा जा चौनाओ, गुर प्रसादी ब्रह्म सुमाओ, पांडे ऐसा ब्रह्म विचार, नामे सोच नामो पढ़ो, नामे चज आचार रखाओ, बार जनेऊ जिचर जोत है नाल, धोती टिक्का नाम सुमाल, ऐथे उथे निभगी नाल, विण नावे होर कर्म ना पाल, पूजा प्रेम माया परजाल, एको वेखो अवर ना पाल, तीने तत गगन दा द्वार, हर मुख पाड़ पड़े बीचार, भोजन पाओ परम पाओ पागे, पारू रश बचोर न लागे, तिलक ललाट जाने प्रावेक, बूझे ब्रह्म अंतर बवेक, आचारी नहीं जीत्या जाए, पाड़ पड़े नहीं कीमत पाए, अष्टदशी चौपेद न पाया, नानक सदगुर ब्रह्म दिखाया, आसा महला पहला, सेवक दास भगत जन सोई, ठाकुर का दास गुरमुख होई, जिन सिर साजी तिन पुन गोई, तिस बिन दूजा अवर ना कोई, साच नाम गुर शब्द विचार, गुरमुख साचे साचे दरबार रखाओ, सच्चा अर्ज सच्ची अरदास, मैली खजम सुने साबास, सच्चे तख्त बुलावे सोए, देव डियाई करे सो होए, तेरा तान तू है दी बाण, गुर का शब्द सच निशान, मन ने हुक्म सो प्रगट जाए, सच निशाने ठाक न पाए, पंडर पढ़े वखाने वेद, अंतर अवस्थ न जाने पेद, गुर बिन सूझी बूझ न होए, साचा रवरै प्रसोए, क्या होए अखा आख वखाणी, तू आपे जाने सर्व वडाणी, नानक एको दर दी बाण, गुरमुख साजता गुजराण, आसा महला पहला, काची गागर दे दुखेली, उपजे बिन से दुख पाई, यो जग सागर दुत्र क्यों तरिए, बिन हर गुर पार न पाई, तुझ बिन अवर ना कोई मेरे प्यारे, तुझ बिन अवर ना कोई हरे, सर्बी रंगी रूपी तू है, तेस बगसे जिस नदर करे रखाओ, सास बुरी कर वास न देवे, फिर सो मिलन ना दे बुरी, सखी सजनी केखो चरण सरेव, हर गुर कृपा ते नदर तरी, आ विचार मार मन देखया, तुम सा मीत न अवर कोई, ज्यों तू रख तिभगी रहना, दो सुख देवे करे सोई, आसा मनसा दो बिनास्त, त्रिगुण आस निरास पई, तुरियावस्था गुरमुख पाई है, संत सभा की ओट लगी, ज्ञान ध्यान सगले सब जप तप, जिस हर हृदय अलख पेवा, नानक राम ना मन रता, गुरमत पाए सहज सेवा, आसा महला पहला, पंच पदे मोह कुटुंब मोह सवकार, मोह तुम तजो सगल वेकार, मोह अर परम तजो तुम वीर, साच नाम हृदय रवे शरीर, रहाओ सच नाम जा नवन दपाई, रोवे पूतना कल पै माई, एत मोए डूबा संसार, गुरम कोई उतरे पार, एत मोए फिर जूनी पाहे, मोहे लागा जमपुर जाहे, गुर दिखिया ले जब तब कुमागे, ना मो टूटे न थाए पाए, नदर करे ता यो मो जाए, नानक हर्षों रह सुमाए, आसा महला पहला,
آپ کرے سچ الکھے پار ہوں پاپی توں بخشن ہار تیرا پانا سب کچھ ہووے من ہڑ کیتے انت وگوے رہاؤ من مکی مت کوڑ ویاپی بن کا سمرن پاو سنتاپی دورم تیاگ لہا کچھ لے وہ جو ابجے سو الکھے پیو ایسا ہمارا سکھا سکھائی گر گھر ملیا پوتریڑائی سگلی سوندی توٹا آوے نانک رام نام من پاوے آسا محلہ پہلا چوپ دے ودیا ویچاری تا پر پکاری جا پنچ راسی تا تیرتھ واسی کنگرو واجے جے من لاگے تو جم کہاں کرے موسوں آگے رہاؤ آسن راسی تو سنیاسی جا جے جوگی تا کایا پوگی دیا دگمبر دے بیچاری آپ مرے اورا نہیں ماری ایک تو ہور ویس بو تیرے نانک جانے چوج نہ تیرے آسا محلہ پہلا ایک نہ پریاں گن کر توواں میرا سو جاگ ہون اس پر سوواں ایوں کیوں کنت پیاری ہوواں سو جاگ ہون اس پر سوواں رہاؤ آس پیاسی سے جے آوا آگے سے پاوا کے نہ پاوا کیا جاننا کیا ہوئے گاری مائی ہر درسن بن رہن نہ جائی رہاؤ پریم نہ چاکیا میری تسنا بجھانی گیسو جوبن تن پچھتانی اس جاگو آس پیاسی پہلے اداسی رہو نراسی رہاؤ ہو میں کوئے کری سی گار تو کامن سیجے روے پتار تو نانک کنتے من پاوے چھوڑ وڈائی اپنے خدم سماوے رہاؤ آسا محلہ پہلا پیو کڑے تن کھری ایانی تے سائکل میں سار نہ جانی سو میرا ایک دوجا نہیں کوئی نظر کرے میلاوا ہوئی رہاؤ سو رڑے تن ساج پچھانیا سہ سپائے اپنا پھر جانیا